0: गिर गया था।
1: अच्छा
0: और जो कबर्ड होते हैं जिनके अंदर हम पाकिस्तानी आपको पता है आमतौर पर मसाले रखते हैं या कपड़े वगैरह रखते हैं, वो खुल के वो सामान
1: बिल्कुल
0: नीचे गिर गया हुआ था, तो
1: अच्छा
0: काफी डैमेज यानी घर अंदर डैमेज हो गया था ना। तो
1: अच्छा
0: फिर वो बस उसको संभाला थोड़ा, आसपास जो जाने वाले पाकिस्तानी दोस्त वगैरह रहते हैं,
1: अच्छा
0: जापानी दोस्त रहते हैं, उनको कॉल की, तो पाकिस्तानी जितने भी थे उन सब की घर की कंडीशन ऐसी थी कि सब सामान गिर के उनका ना टूट चुका है ना, काफियों का।
1: अच्छा
0: और उसके बस 10 मिनट बाद एम्बुलेंस के सायरन, फायर ब्रिगेड के सायरन, पुलिस के सायरन, बस ऐसे जैसे वो हम नफ्सा नफ्सी का आलम कहते हैं, लेकिन बहुत ज्यादा शोर शराबा ये वो सब कुछ जो है ना वो सुनने, वो आवाजें आ रही थी फिर हमें।
1: अच्छा
0: जी,
1: तो जब जलजला झटके जारी थे उसी वक्त आप नीचे उतरे आप सीढ़ियों से, तो इसमें गिरने का खतरा नहीं हुआ?
0: जी, गिरने का बहुत खतरा हुआ, उतरा ही नहीं जा रहा था, हम बैठ बैठ के तकरीबन सीढ़ियां उतरे हैं ना।
1: अच्छा
0: जी, शौक इतना ज्यादा था कि वो खड़ा नहीं हुआ जा रहा था, तो बैठ के जितना वो बच्चे नहीं रिंगते दो पकड़ पकड़ के, सीढ़ियों का स्टैंड जो होता है लेफ्ट साइड में फेंस,
1: सही
0: उसको पकड़ पकड़ के किसी तरह नीचे उतरे थे। बस वो कंडीशन ऐसी थी कि समझ नहीं आ रहा था, बस अल्हम्दुलिल्लाह अल्लाह के फजल से किसी तरह ना पहुंच गए नीचे खुले ग्राउंड में ना,
1: तो फिर आप वहां से निकल के दोबारा घर के अंदर नहीं गए, कहीं निकल गए कहीं?
0: निकल गए। हम वापस आए थे जलजले के बाद, जब फ्रिज वगैरह का सामान रिकवर किया है ना,
1: ठीक
0: तो उसके बाद ना हम चले गए थे एक इवैक्यूएशन शेल्टर के पास, फिर हम 3-4 घंटे वहीं रहे थे, उसके बाद वापस नहीं आए क्योंकि आफ्टर शॉक आ रहे थे। तो
1: अच्छा
0: फिर हम शाम को 4, 4:30 से जल्जला आया, तो फिर वापस हम 7, 7:30 बजे आए थे दोबारा।
1: और इवैक्यूएशन सेंटर में क्या सूरत हाल थी?
0: इवैक्यूएशन सेंटर में काफी लोग जमा थे, खास तौर पे इवैक्यूएशन सेंटर में जाते जाते बहुत टाइम लग गया था, कॉम्बिनीज का जो सामान था वो गिर गया था, शहर में पानी कम हो गया था और कॉम्बिनी में हमें कोई पानी नहीं मिला, आसपास की सारी कॉम्बिनीज बंद हो गई थी।
1: अच्छा
0: जी, और इवैक्यूएशन शेल्टर में तो लोगों की बहुत गहमा गहमी थी और हम पहले घबराए हुए थे, तो इतना ज्यादा वो रश देखने की वजह से ना मैं और वाइफ फिर वहां से किसी खुली जगह पे चले गए थे, खुले मैदान में ना,
1: अच्छा
0: क्योंकि वो जी शौक ऐसा था कि बस वो उधर गुम, आप कहते नहीं, फ्रस्ट्रेट हो जाता है बंदा।
1: सही
0: जी, वो फ्रस्ट्रेशन में लगी रही थी, इसलिए हम वहां से फिर खुले मैदान की तरफ चले गए थे।
1: तो
0: जी
1: वहां से फिर आप किसी दूसरे शहर मुंतकिल हो गए?
0: जी फिर शाम को हम वापस आए थे तकरीबन 7, 7:30, जैसे मैंने पहले आपको बताया ना,
1: जी,
0: तो हम घर आए थे, तो उसके बाद दोबारा एक आफ्टर शॉक आया था, वो थोड़ा स्ट्रांग था, तो अगले शहर में कुमामोतो, कुमामोतो से आगे सॉरी कागोशिमा शहर है, वहां मेरे चचा रहते हैं ना,
1: अच्छा
0: तो फिर हम वहां चले गए थे अपना क्या कहते हैं उसको, शाम को। उसके बाद हम फिर रुके नहीं थे, जरूरी सामान सारा पैक किया और फिर एक दिन के लिए कागोशिमा जाके रहे हम अपने चचा के
1: सड़कें
0: घर।
1: ठीक थी, गाड़ियां चल रही थी, कोई मसला तो नहीं हुआ?
0: कागुशिमा जाते हुए
1: जी
0: नहीं, बहुत बहुत ही खौफनाक सूरत हाल थी, बहुत मसले थे, हाईवेज बंद थी और जो लोकल रोड होते हैं उसमें भी बहुत ज्यादा ट्रैफिक थी। आमतौर पे हमें घर से अगर कहीं जाने में 10 मिनट लगते हैं, तो उस दिन 30-30 मिनट लग रहे थे, ट्रैफिक
1: अच्छा
0: बिल्कुल मूव नहीं कर रही थी। ये कुमामोतो से आगे उकी इलाका है, उकी से आगे यत्सिरो तक सारा ब्लैकआउट हुआ हुआ था, अशारे तक बंद थे।
1: अच्छा
0: और जी, और रोड जो है वो जगह जगह से टूटे हुए थे। एक जगह है यहाँ नागाबेता तक, जो थोड़ा सा ना मैं वाइफ को ले गया था उन्हें हौसला देने के लिए, वो खुले की जगह था, पहले मैंने
1: अच्छा
0: आपको बताया था खुले मैदान में चले गए थे, तो
1: ठीक
0: वो नागाबेता जगह है उसके पास गए थे, तो वहां से रोड जो है ना वो 6-6, 12-12 इंच बाहर आ गए थे। तो
1: अच्छा
0: यशिरो में भी जब रात का सफर किया था तो रोडों की हालत काफी खराब थी, मैंने एक दो वीडियोज बनाई है, अगर आप चाहें तो मैं आपके साथ शेयर कर सकता हूँ, रोड दरमियान से टूट गए हुए थे ना।
1: अच्छा अच्छा अच्छा
0: जी
1: अच्छा
0: जी एक जगह पे तो 2-3 फुट का शगाफ भी पड़ा हुआ था।
1: फायक अर्शद साहब, बहुत बहुत शुक्रिया अपने तजुर्बात अपने साथ साथ हमारे साथ शेयर करने के लिए, एनएचके
0: नहीं,
1: वर्ल्ड
0: बहुत
1: जापान को टाइम देने के लिए, थैंक यू सो मच, बहुत शुक्रिया। ये थे फायक अर्शद साहब के तासुरात।
2: फायक अर्शद ने ट्रैफिक की सूरत हाल का जिक्र किया तो खलील साहब मुझे 11 मार्च 2011 का शदीद जल्जला याद आ गया, तब भी ऐसी सूरत हाल थी।
1: जी, उन्होंने हमें एक तस्वीर भी इरसाल की है जो आप दीवान खाना के पेज पर देख सकते हैं। अब जिलजिले के वक्त कुमामोतो शहर से लगभग 30 किलोमीटर के फासले पर यामागा शहर में मौजूद अमानुल्ला साहब के तासुरात सुनते हैं।
3: यहाँ पे सूरतल अभी जो है, आज की जो सूरतल है 2 दिन से पहले की जो सूरत है उससे काफी बेहतर नजर आ रही है, फायर सड़कों पर भी और पानी की जो पोजीशन है वो काफी हद तक सही जा रही है, क्योंकि उसकी फराहमी हो रही है। हमारे जो है कुमामोतो सिटी से थोड़ा सा आगे जाए तो वहां पर थोड़ा सा बिजली की और पानी की जो है वो फराहमी खत्म हो गई थी, लेकिन آہستہ آہستہ وہ اس کو ریکوری پہ لے کے آ رہے ہیں.
1: اچھا
3: باقی جو ہے اپنا کل کے بہ نسبت جو آج کا دن ہے وہ کافی بہتر نظر آ رہا ہے.
1: اچھا کل آپ نے بتایا تھا کہ پانی کی شاید قلت کے مناظر ہیں, تو اب آپ یہ بتائیں کہ میونسپلٹی کی طرف سے جو پانی ہے وہ اب آپ کو ملنا دوبارہ شروع ہو گیا ہے یا مارکیٹ پہ پانی اویلیبل ہے؟
3: جی جی بالکل, اپنا میونسپل کا جو پانی تھا وہ مسلسل مل رہا ہے. جو اسٹوروں پہ جو کنوینئنس اسٹور ہیں ان کے, وہاں پہ آج بھی کوئی چیز نہیں مل رہی.
1: اچھا یعنی
3: زلزلہ آنے سے تقریباً جو 35-36 گھنٹے ہو گئے ہیں, اس دوران کوئی بھی فوڈ ڈلیور نہیں ہو رہا ابھی تک ان کنوینئنس اسٹور.
1: اچھا آپ خود وہاں پہ ریسٹورینٹ بزنس کرتے ہیں, تو وہاں پہ پاکستانی کمیونٹی آپ کی طرف آ رہی ہے؟ آپ اپنا ریسٹورینٹ جاری رکھے ہوئے ہیں یا نہیں؟
3: جی اتفاق سے جس دن زلزلہ آیا اس دن ٹیوزڈے کو ہماری ویسے ریسٹورینٹ کی چھٹی ہوتی ہے, اس کے بعد دوسرے دن ہم نے ریسٹورینٹ اوپن کیا تھا. کافی لوگ جو ہے اپنے گھروں میں ٹھہرنے کی یہاں زیادہ دیر رکنا نہیں چاہتے, تو میرے ریسٹورینٹ پہ وہ کھانا وغیرہ کھانے کے لیے آتے رہے ہیں. خاص طور پر تب رات کو کافی دوست آئے ادھر کھانا کھانے کے لیے. باقی جو ہے سب دوست اپنے اپنی جگہوں پہ صحیح ہیں, گھروں میں محفوظ ہیں, کوئی ایسے خطرے کی بات نہیں ہے.
1: اچھا اب آپ کچھ اپنے تجربات کے بارے میں بتائیے, جب زلزلہ آیا اس وقت آپ کہاں تھے اور آپ نے کیا دیکھا, کیا محسوس کیا؟
3: جی جب یہ زلزلہ آیا میں اس وقت اپنے کموموتو کے ساتھ ایک جامع کا سٹی ہے جہاں پہ میرا آفس ہے, تو میں آفس کے اندر بیٹھا ہوا تھا. جب یہ زلزلہ آیا ہے تو یقین کریں کہ ایسا لگتا تھا جیسے کسی نے میری کپڑے کو اٹھا کے اوپر آسمان پہ لے گیا جیسے نا.
1: اچھا
3: اور حالانکہ وہ فل لوہے کی بنی ہوئی ہے, یعنی کہ اکثر دوستوں کی طرف سے فون آتا تھا پہلے کہ آپ کو محسوس ہوا زلزلہ آیا؟ میں کہ نہیں مجھے تو محسوس نہیں ہوا. کہتے ہیں زلزلہ آیا بہت زبردست. میں کہ مجھے تو پتہ نہیں چلا میں اپنے آفس میں بیٹھا ہوں, لیکن اس زلزلے نے مجھے مجبور کر دیا کہ میں اپنے آفس سے فوراً باہر نکلوں.
1: اچھا آپ کافی عرصے سے یہاں پہ مقیم ہیں, تو 10 سال پہلے بھی میرے خیال میں آپ کے علاقے میں کافی زوردار زلزلہ آیا تھا. اس زلزلے کو اگر آپ اس کے ساتھ موازنہ کریں تو آپ کیا کہیں گے؟
3: نہیں دیکھیں اگر آپ موازنہ کریں تو وہ زلزلہ بہت نقصان دیتا
1: اچھا
3: پہلے والا نظر اس طرح نقصان دیتا کہ اس نے روڈ کافی متاثر کیے تھے, وہ اس میں گھر بھی کافی گرے تھے. ہاں جی یہ جو ہے اور پانی کی فراہمی بھی بہت عرصہ معطل رہی تھی.
1: اچھا اچھا اچھا
3: اور بجلی کی فراہمی بھی بہت عرصہ معطل رہی تھی. اس کا اگر آپ موازنہ کریں گے تو یہ اس کے مطابق اتنا نہیں ہے جتنا کہ وہ پہلے آیا تھا.
1: اچھا نقصان کے حساب سے
3: پہلے زلزلے نے بہت نقصان دیا تھا. سڑکیں ڈیمیج ہو گئی تھی, پرانے گھر کافی گر گئے تھے اور سٹی میں بھی کافی بلڈنگ جو ہے وہ اپنا توازن کھو بیٹھی تھی.
1: اچھا تو پاکستانی کمیونٹی آپ نے کہا کہ آپ کے پاس آتی رہتی ہے, تو پاکستانی کمیونٹی کے حوالے سے ہمیں کچھ بتائیے کہ ان کی کیا صورتحال ہے؟
3: جی بالکل اس دوران جو ہماری پاکستانی کمیونٹی ہے ان سے ہماری باتیں ہوتی رہتی تھی اور ہمارے جو ہے وہ جو کمیونٹی کا جو چارٹ بنا ہے اس سے سب میسج آتے رہتے تھے. سب کی طرف سے کسی دوست کو کوئی پریشانی ہو تو وہ چارٹنگ پہ ہمیں اطلاع دیتا رہتا ہے, لیکن فی الحال کوئی ایسی اطلاع نہیں ملی کہ کوئی دوست پریشان ہو یا کسی گھر میں اس کو کوئی تکلیف ہو گئی ہو, ایسی کوئی اطلاع نہیں ملی. تھوڑے بہت جو ہے نقصان ہیں گھر کے, کچھ لوگوں کے گھروں کی دیواریں وغیرہ خراب ہو گئی ہیں کچھ یہ وہ, باقی کچھ جانی یا کوئی زیادہ مالی نقصان دیکھنے میں
1: بھی
3: نہیں آیا.
1: مان لا صاحب بہت بہت شکریہ این ایچ کے ورلڈ جاپان کی اردو سروس کو ٹائم دینے کے لیے, ہم آپ کے بہت مشکور ہیں.
3: بہت بہت مہربانی شکریہ.
2: جی سامعین یہ تھے امان اللہ صاحب, انہوں نے اپنی اور اپنے قریبی لوگوں کی صورتحال سے ہمیں آگاہ کیا.
4: جاپان میں خاص طور پر کوماموتو کے مکینوں کے لیے بتاتے چلیں کہ پریفیکچر نے انخلا مراکز قائم کر دیے ہیں. پریفیکچر کی ویب سائٹ پر کوماموتو ڈیزاسٹر پریونشن پورٹل میں پناہ گاہوں کے بارے میں معلومات دی جا رہی ہیں.
2: سرچ انجن میں کوماموتو اور ڈیزاسٹر پریونشن کے الفاظ ٹائپ کر کے پورٹل تک آپ کی رسائی ہو جائے گی اور یہ معلومات 11 زبانوں میں دستیاب ہیں.
1: کوماموتو پریفیکچر کے قریبی ناگاساکی پریفیکچر بھی اپنی ویب سائٹ پر ناگاساکی ڈیزاسٹر پریونشن پورٹل میں پناہ گاہوں کی معلومات دے رہا ہے. سرچ انجن میں ایواکویشن ناگاساکی اور پورٹل جیسے الفاظ ٹائپ کر کے پورٹل تک رسائی حاصل کریں. ان کی ویب سائٹ پر یہ معلومات 14 زبانوں میں دستیاب ہیں.
4: جاپانی زبان سے ناواقف لوگوں کے لیے یہ بڑی اچھی سہولت ہے.
2: سامعین پروگرام کا سلسلہ جاری ہے.
5: یہ این ایچ کے ورلڈ جاپان کی اردو سروس ہے. یہ نشریات پاکستان میں رات 9 بجے اور بھارت میں رات 9:30 پر شارٹ ویوز 9400